0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपसिलको मिति, स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरीकोट। र्याली सुरु हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरीकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।
3: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
5: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्तजनहरूमा हार्दिक अनुरोध।
0: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर, भीमसेन, भीम नारायण, भीम भैरव भगवती, महाकाली, भगवान बुद्ध, किरातेश्वर महादेव, महारुद्र, भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: அப்பே என்னையே பாடே சொல்லி வாஸ்கோ டிவி போக்குற இடையோ நீக்கே அவதாரமா சாவுத்த
1: चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सित्तैमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बाल रोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हार्ड चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा

0: सञ्चालन अन्य थप जानकारीको लागि
1: सम्पर्क नम्बर 049-412-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
2: सामुदायिक रेडियोहरूबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक पेज तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल जेठ 19 गते मंगलबार, जून 2 तारीक सन् 2026, नेपाल सम्बत 1146 अधिक जेठ कृष्ण पक्षको द्वितीया तिथि।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा। प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधिबारे छानबिन गर्न समिति गठन।
2: 26 लाख हराएसी विद्युत उपभोक्ताले भ्याड तिर्नुपर्ने। पूर्वाधार निर्माणलाई गति दिन संसद कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखाए चासो।
1: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। सर्लाहीका माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै। कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यय भार।
2: इरानद्वारा अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा। 4 दशकपछि पश्चिम बंगाल सरकारमा नेपाली भाषी।
1: र अब टी20 विश्वकपका लागि ग्लोबल छनौट हुने। बागमती कप टी20मा चितवनमाथि ललितपुरको जीत। नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा, सरकारका 100 कार्यसूची मध्ये 65 दिनमा 70% काम भएको प्रसंग।
2: सरकारले सार्वजनिक गरेको शासकीय सुधार अन्तर्गतको 100 दिनमा गरिने 100 कार्यसूची मध्ये 65 दिनको अवधिमा 70% काम सम्पन्न भएको छ। कतिपय काम 100 कार्यसूचीमा तोकिएका समयसीमा भन्दा पनि अघि नै सम्पन्न भइसकेका छन्। अन्तर मन्त्रालय र निकायसँग समन्वय गरी कार्यान्वयनमा लामो प्रक्रिया पूरा गर्नुपर्ने, संविधान तथा कानून संशोधन बिना कार्यान्वयनमा आउन नसक्ने लगायतका अन्य 30% बाँकी काम भने कार्यान्वयन प्रक्रियामा रहेका छन्। 2082 चैत 13 गते बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पहिलो मन्त्री परिषदको बैठकले निर्णय गरी शासकीय सुधारमा 100 कार्यसूची सार्वजनिक गरेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले कार्यसूचीलाई सबै मन्त्रालयले कार्यान्वयन गरी आम नागरिकलाई सुशासन र सेवा प्रवाहको अनुभूति दिलाएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव डाक्टर विष्णु कुमार भूषालले सार्वजनिक खरिद प्रक्रियामा भने ढिलासुस्ती भएको, लागत वृद्धि, गुणस्तर कार्य लगायतमा केही समस्या भए पनि धेरै कामहरू सम्पन्न भएका छन्।

0: ई गवर्नमेन्ट प्रोक्योरमेन्ट सिस्टम कार्यान्वयनमा ल्याइएको हरेक मन्त्रालय र कार्यालयको कामलाई मितव्ययी बनाउन कार्य सम्पादन सूचक तयार गरी सबै मन्त्रालयले कार्यान्वयनमा ल्याएको पनि उहाँले जानकारी दिनुभएको छ। यसैबीच सरकारले आयोजना निर्माणमा रूख कटान, मुआवजा विवाद, निर्माण सामग्री उत्खनन आदिमा हुने गरेका ढिलाइमा छुटकारा दिलाउन भन्दै सनसेट कानून ल्याउने भएको छ। अहिले कानूनको मस्यौदा बनाउने काम अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाको संयोजकतामा सनसेन कानूनलाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट वक्तव्य मार्फत आफू चालू आर्थिक वर्षभित्रै विकास योजना सम्बन्धी सनसेट कानून संसदमा पेश गर्ने बताउनु भएको हो। एक साताभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाउने गरी मस्यौदा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। मुआवजा विवाद, समयमै रूख कटान र निर्माण सामग्री उत्खनन गर्न नपाउँदा विशेषतः राष्ट्रिय गौरव र राष्ट्रिय रणनीतिक महत्वका सड़क, सिंचाई, विद्युत आयोजनाहरू प्रभावित हुँदै आएका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानी पाँच दिने भारत भ्रमणका लागि हिजो अपराह दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानी भारत भ्रमणमा जानुभएको हो। लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईवाले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो। भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापा सहित दूतावासका अधिकारीहरू पनि सभापतिको स्वागतमा विमानस्थलमा पुगेका थिए। भ्रमण टोलीमा पार्टी सभापति लामिछाने, पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य लगायत सहभागी हुनुभएको छ। रासोपा र भाजपा बीच दलगत सम्बन्ध सुदृढ़ गर्ने उद्देश्यसहित भ्रमणको तयार गरिएको भाजपाले जनाएको छ। सभापति लामिछानेले दिल्लीको दीनदयाल मार्ग स्थित भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। लामिछानेको औपचारिक भेटघाट तथा कार्यक्रम भाजपा कार्यालयबाटै शुरू हुनेछ। लामिछाने नेतृत्वको टोलीले बिहान 10 बजेदेखि अपराह्नसम्मको समय भाजपा कार्यालयमा बिताउनेछ। त्यसक्रममा भाजपाको विदेश विभागले पार्टीको संगठन संरचना, कार्यालय विभाग लगायतका विषयमा रासोपा टोली समक्ष प्रस्तुति दिनेछ। पार्टीगत तहको कार्यक्रम सकिएपछि सभापति लामिछाने र विदेश मन्त्री एस जयशंकर बीच भेट हुने स्रोतको भनाइ छ। स्रोतका अनुसार लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्नुहुनेछ। यद्यपि रासोपा र भाजपाबाट जारी विज्ञप्तिमा लामिछानेको उच्च राजनैतिक तथा कूटनीतिक भेटघाट भनिए पनि को कोसँग हुनेछ भन्ने बारे केही खुलाइएको छैन। भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटघाट हुने उल्लेख भए पनि को कोसँग भेट्ने भन्ने नखुलाइएको हो। रासोपाले पनि आफ्नो विज्ञप्तिमा दिल्लीमा रहँदा सभापतिले उच्चस्तरीय राजनैतिक तथा कूटनीतिक भेटघाट गर्ने भन्ने मात्रै उल्लेख गरिएको छ। रासोपा सभापति लामिछाने को भारत भ्रमण शुरू हुनुभन्दा अघिल्लो दिन नेपालमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण अहिले नेपालभित्र र बाहिर पनि चर्चा परिचर्चा भइरहेको छ। यसले भारतमा भइरहेको पार्टी सभापति लामिछानेको भ्रमणलाई कसरी प्रभाव पार्न सक्छ? सीआईएनसँग कुराकानी गर्दै संविधानविद तथा पूर्व राजदूत निलाम्बर आचार्यले भन्नुभयो,
2: प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो, उहाँलाई जे भन्नु छ यस विषयमा भन्नु पर्यो। गल्ती भयो भन्ने कुरालाई त परराष्ट्र मन्त्रालयले सरकारले नै चाहिने प्रधानमन्त्रीको भनाइलाई समर्थन नगरेबाट त्यो अर्कै सन्दर्भमा भनेको हो भनेबाटै घाकचोप गर्न खोजेबाट नै देखियो सरकारको भनाइ चाहिने यो होइन, प्रधानमन्त्री पनि चाहिने अब यो भनाइमा अड्नुहुन्न भन्ने चाहिँ यसै देखिया छ नि त। त्यसै त्यही कुरा आएर भने भइगयो नि,
3: परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको बचाउ गरेको हो कि विरोध गरेको?
2: प्रधानमन्त्रीको भनाइलाई उसले त्यो भने ठिक छ भनेर राखेको छ र प्रधानमन्त्रीको भनाइलाई चाहिँ बचाउ गर्न, ढाकचोप गर्न, अलिकति सुधार्न खोजेको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण शुरू हुनु अघिल्लो दिन यस्तो खालको अभिव्यक्ति आयो, दुई देश बीचको अथवा अरू देशका बारेमा पनि संसदमा प्रधानमन्त्रीले भन्नुभयो, यसले कस्तो असर पार्छ?
2: रवि लामिछानेजीको चाहिँ भारत भ्रमण चाहिँ हुनुपर्ने थियो, भयो, किनभनेपछि एउटा बहुमत प्राप्त पार्टीको सत्तामा रहेको पार्टीको सभापति हुनुहुन्छ अनि भारतीय जनता पार्टीको निमन्त्रणामा जानुभयो, दुई देशका बीचमा सम्बन्ध सुधार्न, भएका सम्बन्धहरूलाई अरू विकसित गर्न, केही चाहिने थाँकिरहेका विषयहरूलाई पनि चाहिने वार्ताको ढोका खोल्न मद्दत गर्ला भन्ने चाहिने मैले सोचेको छु। त्यसैले चाहिने उहाँको भ्रमणलाई चाहिँ नकारात्मकै प्रभाव चाहिँ नपारिहाल्ला।
0: प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपाल र भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरूद्ध सदनदेखि सड़कसम्म विरोध भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरूद्ध बनेको छ। त्यस्तै बागमती प्रदेश सभा बैठक पनि प्रभावित बनेको छ। प्रधानमन्त्री शाहले अस्तिको संसद बैठकमा नेपालले पनि भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। उहाँले सोही अभिव्यक्तिको विषयमा लिएर सड़कमा पनि प्रदर्शन भएको छ। प्रमुख प्रतिपक्ष कांग्रेस, एमाले, नेकपा लगायतका दल र तिनका भातृ संगठन पनि सड़कमा उत्रिएका छन्। एमाले हिजो माइतीघर मण्डलामा प्रदर्शन गर्यो। कांग्रेस, नेकपा लगायतका दलका युवा संगठनले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेको छ। युवा विद्यार्थीले राजधानीमा हिजो साँझ प्रधानमन्त्रीको पुतला समेत दहन गरेका छन्। सभामुख डोल प्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति समेत गठन भएको छ। केही सदस्यहरूले अव्यवस्था सिर्जना गरी अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन र भौतिक हानि नोक्सानी एवं क्षति पुर्याउने कार्य समेत गरेको ब्यौरा प्रतिनिधि सभा नियमावली 2033 बमोजिम बैठक समाप्त भइसकेपछि सभामुखको विस्तृत जानकारी प्राप्त हुन आएको र आजै सो विषयमा मुचुल्का समेत तयार गरी सो विषयमा आवश्यक थप जाँच अगाडि बढ़ाउने पनि निर्णय भएको छ।
4: मुचुल्का समेत तयार भइसकेकाले यस विषयमा आवश्यक थप जाँचबुझ गरी सात दिनभित्र सभामुख समक्ष प्रतिवेदन पेश गर्ने गरी प्रतिनिधि सभाका सचिव, प्रकाश अधिकारी संयोजक एवं संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेको समिति गठन गरेको ब्यौरा जानकारी गराउँछु। प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधि सभा नियमावली 2083 नियम 33 उपनियम 4 बमोजिम आवश्यक कार्यवाही अगाडि बढ़ाउन सकिने ब्यौरा जानकारी गराउँछु।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बिजुलीको महसुल नघटेपछि माछा पालक किसान मर्कामा
5: 12 रुपियाँ युनिट परिरहेछ हाम्रो युनिटको 1 युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेछ।
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
8: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
9: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि?
9: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
8: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
10: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा नेपालसँग सहकार्य गर्न अमेरिका उत्सुक शीर्षकमा खबर लेखिएको छ। सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाल सरकारसँग प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताउनु भएको छ। नेपाल भ्रमणमा रहनुभएका उहाँले हिजो पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै नेपालसँग काम गर्ने सवालमा निकै आशावादी छौं, त्यसैले नेपालमा अमेरिकाको कम्पनीले काम गर्ने वातावरणको विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा र सार्वजनिक कूटनीति सम्बन्धी अमेरिकी उपविदेश मन्त्री सारा बी रोजर्स बीच हिजो सूचना तथा संचार मन्त्रालयमा पनि छलफल कार्यक्रम भएको छ। गोर्खापत्र दैनिकमै कविराज पौडेल लेख्नुहुन्छ, गर्मी बढ़दै जाँदा पशुधन प्रभावित। तराईका फाँडदेखि पहाड़ी बस्तीसम्म अहिले गर्मी बढ़िरहेको छ। दिउँसोको चर्को घाम र तातो हावा र बढ़दो तापक्रमले मानिस मात्र होइन किसान का सारथी गाई वस्तु पनि प्रभावित हुन थालेका छन्। खेतबारी जोत्नेदेखि दूध मासु र आमदानीको आधार बनेका पशु चौपाय गर्मीका कारण प्रत्यक्ष प्रभावित हुने गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै सार्वजनिक गरेको सचेतनामूलक सूचनामा लू र तातो हावाले गाई वस्तुमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। अत्यधिक गर्मीका कारण पशुहरूमा पानीको कमी हुने, शरीरको तापक्रम असन्तुलित हुने भएकाले धेरै भन्दा धेरै पानी खुवाउन पनि सुझाव दिइएको छ।
1: नागरिक दैनिकमा स्कूल तहका 18% विद्यार्थी सुर्तीजन्य लतमा शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छापिएको छ। हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान चलाइए पनि नेपालमा विद्यालय तहका विद्यार्थी मध्ये 18% सुर्तीजन्य पदार्थको लतमा परेको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य सार्वजनिक गरेको हो। परिषदले यसअघि यस्तो सर्वेक्षण सन् 2011 गरेको थियो। परिषदले 14 वर्षपछि स्कूलले विद्यार्थीमा सुर्तीजन्य पदार्थको लतबारे थाहा पाउने उद्देश्यले फेरि सर्वेक्षण गरेको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको ग्लोबल युथ टुबाको सर्वेक्षण 2025 यस्तो तथ्य दियो। परिषदले यसअघि यस्तो सर्वेक्षण पनि गरेको थियो। कांग्रेसमा आङदेम्बेको नेतृत्वमा छाया सरकार शीर्षकमा सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको काम कार्यवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। कांग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षीमा पुगेपछि कांग्रेसले विगतमा पनि छाया सरकार बनाए पनि त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा कांग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सीट सहित सरकारको नेतृत्व गरेको छ। राष्ट्रपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दललाई पेलेर जाने रणनीतिमा रहेको कांग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्नको लागि कांग्रेसले छाया सरकार कार्य विभाजन गरेको हो। छाया सरकारमा प्रकाश सिंह कार्कीले गृह, नरेन्द्र कुमार केरूङले अर्थ, सुनिल बहादुर थापाले परराष्ट्र, मोहन आचार्यले पूर्वाधार विकास, डाक्टर फिरदोस आलमले शिक्षा तथा खेलकुद, डाक्टर चन्द्रमोहन यादवले स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णु बहादुर खटकाले उद्योग वाणिज्य तथा आपूर्ति, डाक्टर प्रमिला कुमारी गच्छदारले कृषि वन तथा पर्यावरण, खम्ब बहादुर खातीले कानून न्याय तथा संसदीय, खड्ग शाहीले रक्षा, मनमाया विश्वकर्माले सूचना तथा संचार, गीता गुरूङले युवा श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै सन्दीप राणा विज्ञान प्रविधि तथा नवप्रवर्धन, सन्तोष सुब्बा ऊर्जा, जलस्रोत तथा सिंचाई गंगालक्ष्मी, अवाल महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, जनकराज गिरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रहनु भएको छ। कांग्रेसले छाया सरकार गठन गरेको घोषणा गरेको छ। जनसत्ताको पूर्जाले उठीवास शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका 8 धापेका सर्वजित पुनले 2059 सालमा छिमेकीसँग घरवासका लागि 150 वर्गमिटर जग्गा किन्ने योजना बनाउनु भयो। तत्कालीन माओवादीका स्थानीय एक कार्यकर्ताले सर्वजीतको यो योजनाबारे थाहा पाए पनि उहाँलाई व्यक्तिगत जग्गा नकिन्न सुझावसहित मालपोतमा गएर जग्गा पास गर्न सहज नहुने भन्दै त्रास देखाइदिए। जग्गा खरिदकर्ताका तर्फबाट पैरवी गरेका अधिवक्ता एक्का बहादुर पाण्डेका अनुसार विवाद झण्डै 90% टुंगिएको छ। कसैले पुनः जग्गा खरिद गर्नु परेको छ भने कैयौंले खरिद जग्गा छोड्नु परेको अवस्था छ। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ, 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नु पर्नेछ भ्याट शीर्षकमा सीमा तामाङले लेख्नु भएको हो। 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी छ। भ्याट तिर्नु परेका कारण र महसूल नघटेका कारण किसानहरू माछा पालनबाट कसरी पलायन हुँदैछन्, यस सम्बन्धी विशेष रिपोर्ट केही बेरमा सुन्न सक्नुहुनेछ। संसदमा प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र जनताका मुद्दा ओझेलमा परेको बारेमा जयसिंह महरा र गंगा विसीले लेख्नु भएको छ भने नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि चासो देखाएको बारेमा सजना बरालले लेख्नु भएको छ। स्टार लिंकका संस्थापक इलन मस्कले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भिडियो कन्फरेन्समा सगरमाथामा स्टार लिंकको हाई स्पीड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। भित्री पन्नामा अर्को खबर पनि छापिएको छ, लगामविहीन खर्चले बढ़ायो महानगरको बेरुजू शीर्षकमा विमल खतिवडाले लेख्नु भएको हो। 6 महानगरको बेरुजूमा सबैभन्दा बढ़ी काठमाण्डुको, सबैभन्दा कम ललितपुरको, नियम अनुसार खर्च नगर्ने र आर्थिक वर्षको अन्त्यमा जथाभावी खर्चिने प्रवृत्तिले बेरुजूबाट आक्रान्त छन् महानगरहरू। त्यसै गरी 50 लाख मुनिका विद्युतीय सवारीको मूल्य घट्छ शीर्षकमा अर्थमन्त्रीको भनाई सम्बन्धीको खबर छापिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले 1 करोड़ रूपियाँका विद्युतीय सवारी ईभीलाई विलासी मानेर त्यसमा सब्सिडाइज गर्न नसकिने बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजले हिजो आयोजना गरेको कार्यक्रममा वाग्लेले मध्यमवर्गलाई ईभीमा प्रोत्साहन गर्ने नीति लिए पनि विलासीलाई विलासीकै रूपमा राखिएको प्रश्न पार्नुभयो। भित्रीपन्नामा अर्को खबर पनि छापिएको छ, त्यसै गरी नयाँ पत्रिका दैनिकमा भने कर्मचारीको तलब बढ़दा ढुकुटीमा थप 60 अर्ब व्यवहार शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। मन्त्रालय सहित विभाग, कार्यालय खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना तथा दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने सरकारको नीति छ। कुन कुन निकाय हुँदैछन् खारेज, मर्जर, हस्तान्तरण र पुनर्संरचना बारेको विस्तृत विवरण पनि दिइएको छ। विद्यालय छात्र वृत्तिमा राजधानीका 2 महानगर काठमाण्डुमा मापदण्डबाट छानिन्छन्, गरिन्छ अनुगमन, ललितपुरमा ओडाको सिफारिश र विद्यालयको निर्णयबाट छनौट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर छापिएको छ, आर्थिक कारोबार दैनिकमा 2.5% बिन्दुले लाभकर बढ़दा शेयर लगानीकर्ता सशंकित शीर्षकमा परिवर्तन देवकोटाले यो खबर लेख्नु भएको छ। सूचना प्रविधिमा नयाँ नारा थपिँदा पुराना लक्ष्य अलपत्र परेको बारेमा पनि खबर छापिएको छ।
0: यसै गरी गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा पश्चिम नेपालको विद्युत राष्ट्रिय प्रसारणमा जोड्न सार्वजनिक निजी साझेदारी कम्पनी शीर्षकमा खबर लेखिएको छ। पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सार्वजनिक निजी साझेदारी मोडेलमा वेस्ट चेती 4 र केवी प्रसारण लाइनमा अगाडि बढ़ाउने बहस भएको छ। आयोजनाको कार्यान्वयनका लागि वेस्ट चेती ट्रान्समिशन लिमिटेड नामक विशेष प्रयोजन कम्पनी स्थापना गरिएको छ। करिब 20 अर्ब रूपियाँ लागत अनुमान गरिएको आयोजनाको 30% इक्विटी र 70% ऋण लगानीमा निर्माण गरिने जनाइएको छ। यसमा निजी क्षेत्रले पनि चासो देखाएको छ। त्यस्तै गरी कर नीतिले शेयर बजार प्रभावित शीर्षकमा खबर लेखिएको छ। बजेटपछि खुलेको शेयर बजारमा उल्लेख्य गिरावट आएको छ। बजेटले उत्साहजनक सम्बोधन गर्न नसक्दा हिजोको बजारमा लगानीकर्ताको मनोबल कमजोर भएको देखिएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेटमा पूँजी बजार सुधारमा विभिन्न सकारात्मक नीतिगत घोषणा भए पनि तत्काल प्रभावकारी हुने गरी गरिएको पूँजीगत लाभकर वृद्धिले शेयर बजारमा नकारात्मक असर परेको देखिएको छ।
1: साझा खबरमा अब विदेशको खबर। फिजीमा बन्दरगाह निर्माण गर्ने क्वाडको घोषणाले अमेरिका चीन विवाद बढ़न सक्ने चासो व्यक्त गरिएको छ। भारत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानका विदेश मन्त्रीहरूले हालै नयाँ दिल्लीमा भएको बैठकमा प्रशान्त महासागरीय टापु राष्ट्र फिजीमा संयुक्त रूपमा बन्दरगाह पूर्वाधार विकास गर्ने योजना घोषणा गरेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एशियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जानकारी दिएको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको पनि बताइएको छ। युरोपेली नेताहरूले लेबनानमा इजरायलको बढ़दो आक्रमणको निन्दा गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोले दक्षिणी लेबनानमा भइरहेको ठूलो तनावलाई कुनै पनि कुराले न्यायोचित ठहर गर्न नसक्ने बताउनु भएको हो। र पश्चिम बंगाल सरकारमा चार दशकपछि नेपाली भाषी गोर्खा समुदायको प्रतिनिधित्व भएको छ। डुवर्स क्षेत्रको कालचिनी निर्वाचन क्षेत्रबाट निर्वाचित विधायक विशाल लामा चार दशकपछि राज्य सरकारको राज्यमन्त्री बन्नुभएको छ।
0: अब खेल खबर। नेपालका 2020 कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेले श्रीलंकाको लंका प्रिमियर लीग खेल्ने भएका छन्। तर राष्ट्रिय टोलीबाट व्यस्त हुनुपर्ने भएकाले उनीहरूले आईपीएलको शुरूआती खेल गुमाउनु पर्नेछ। आईपीएलको हिजो भएको ड्राफ्टबाट जमान किंग्स दिपेन्द्र र सन्दीप तथा कोलम्बो क्याप्टनले कुशललाई लिएको हो। आईपीएल खेल बापत सन्दीपले $20,000 तथा दिपेन्द्र र कुशलले $15,000 पारिश्रमिक पाउनेछन्। यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पुरूष टी20 विश्वकपका लागि 16 टोली सहभागी हुने जनाएको छ। भारतको अहमदाबादमा भएको आईसीसीको बोर्ड बैठकले फेरि ग्लोबल छनौटको माध्यमबाट टी20 विश्वकपका लागि पुरानै संरचना बनाउने तयारी गरेको हो। यसैबीच बागमती कप टी20 प्रतियोगिता हिजो भएको खेलमा ललितपुरले चितवनलाई सनसनी रूपमा 2 रनले हराएको छ। गौरीटारको नवनिर्मित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिनको दोस्रो खेलमा मकवानपुरले नुवाकोटलाई 36 रनले पाखा लगायो। चितवनसँग उद्घाटन खेलमा 54 रनले पराजित भएको मकवानपुरले दोस्रो खेलमा पुनरागमन गरेको हो। ललितपुरले पहिलो ब्याटिङ गरी 20 ओभरमा 5 विकेट गुमाएर 173 रन बनाएको थियो।
1: माछामा आत्मनिर्भर हुन किसानको संघर्ष र बिजुलीको महसुल नघट्दा बढ़न थाल्यो पलायन। रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: अब माछा पालनमा लागेका किसानका कुरा। सर्लाहीको ईश्वरपुर नगरपालिका 3 मा माछा पालनको लागि धेरै किसानहरू लागेका छन्। नेपालको प्रमुख माछा उत्पादन हुने क्षेत्रमध्ये एक मानिने भक्तिपुरमा पछिल्लो समय भने माछा पालक किसानहरू पलायन हुन थालेका छन्। विद्युत महसुल महँगो हुँदा माछा पालनमा गिरावट आउन थालेको हो।
13: सर्लाहीको ईश्वरपुर नगरपालिका 3 भक्तिपुर गाउँमा पुग्दा किसानहरू माछा पालन र व्यवस्थापनमा जुटिरहेको देखिन्छ। स्थानीय राजकिशोर शाहको पोखरीमा गाउँका 25 जना भन्दा बढी मलाहा जातिका मानिस माछा मार्ने काममा व्यस्त छन्। यसमा लगानी अनुसारको आमदानी मात्रै छैन, भक्तिपुरको माछाले चर्चा पाएकोमा पनि उहाँ खुशी हुनुहुन्छ।
14: उत्पादन पनि राम्रो छ, बिजुलीबाट अलिक परेशान छौँ हामीले, पानीको समस्या होइन, तर उत्पादन माछा खेती चाहिँ धेरै राम्रो हो। अब हाम्रो 1 बिघा खेत पोखरी छ आफ्नो, त्यसमा वर्षको तपाईँको झन्डै भनौँ न सबै 3 लाख रुपियाँ 4 लाख रुपियाँ जति बस्छ सबै खर्च काटेर।
13: केही वर्ष अघि भक्तिपुरमा एक घर एक पोखरी अभियान चलाइयो, तर अहिले त्यसरी पोखरी खनेर माछा पालन गर्ने प्रचलन हराइसकेको छ। त्यसको एकमात्र कारण हो बिजुलीमा लाग्ने महँगो महसुल। भक्तिपुरका माछा पालक राजकिशोर शाह:
14: विद्युतमा तपाईँको हेर्नु न, अब हाम्रो घर मिटर चाहिँ 12 रुपियाँ युनिट पर्छ, त्यही घर मिटरलाई चाहिँ कृषिलाई पनि घर मिटर बनाइदिएछ यहाँनिर, त्यो 12 रुपियाँ युनिट परिरहेको छ हाम्रो युनिटको 1 युनिटको। अब हामीलाई चाहिँ चाहिने भनेको पानी हो, माछालाई पानी चाहिने हो, पानी भनेको आउने बिजुलीबाट, बिजुली चाहिँ महँगो भएर अलिकति हामीलाई धेरै समस्या परिरहेको छ।
13: सरकारले 3 वर्ष अघि माछा पालनमा प्रयोग हुने बिजुलीलाई औद्योगिक समूहमा राखेर घरायसी प्रयोजनको मिटर झैं महसुल कायम गरेपछि किसान मारमा छन्। कृषि मिटर हुँदा प्रति युनिट 2 रुपियाँ 30 पैसा तिरेका किसानले अहिले प्रति युनिट 12 रुपियाँ तिर्नुपर्छ। माछालाई खुवाउने दाना पिना लगायत वस्तुको भाउ समेत दोब्बर बढेको तर माछाको मूल्य भने 7-8 वर्षदेखि नबढेका कारण पनि गाह्रो भएको अर्का माछा पालक नरेश कुमार सहनी गुनासो गर्नुहुन्छ।
14: दाना चाहिँ अब इन्डियाबाट मगाउनु पर्छ, महँगो पर्छ। हामीलाई बिजुलीमा अलिकति अब त्यही हो, पैसा सहुलियत भने ऋण कर्जा होइन, कृषि खेती हो, कृषि कर्जा चाहिँ मिलाइदिनु पर्थ्यो। त्यही त नि हामीलाई किसानलाई के चाहिने।
13: माछा गाउँको रूपमा परिचित भक्तिपुरमा 400 भन्दा बढी पोखरी छन्। यहाँका किसानले बिघेड, रहु, नैनी लगायत 7 जातका माछा पालन गर्छन्। दैनिक रूपमा उत्पादन हुने करिब 30 क्विन्टल माछा मुख्य गरी काठमाडौँ र विराटनगर निर्यात हुन्छ। ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार आचार्य:
15: हिजोको दिनमा हामीले माछा होलिडे पनि मनायौं। महँगो बिजुली बत्तीको एउटा वातावरण भएको कारणले गर्दाखेरि एउटा किसान सँगसँगै यिनीहरूले गहुँ, मकै, धान किसानलाई जस्तो हिसाबले एउटा सहुलियत हिसाबले गर्न सके साँच्चीकै हामी माछामा निर्भर हुने थियौँ। ईश्वरपुर नगरपालिका पनि एउटा नयाँ किसिमको यसपालिको खाका बनाउँदैछ, त्यो सम्बोधन गर्ने खाका पनि एउटा तयारी हामी गर्दैछौँ।
13: भक्तिपुरमा माछा मारेरै 500 युवाले रोजगारी समेत पाएका छन्। जाल हानेर माछा मार्दा माछा खरिद गरेका ठेकेदारबाट किसानले जति रकम लिन्छन् त्यसको 10% माछा मार्नेहरूको हुन्छ। सर्लाहीको भक्तिपुरमा मात्र माछा पालन र माछा मारेर 1000 बढी व्यक्तिको जीवन धानिरहेको भए पनि यो पेसालाई प्रवर्धन गर्न अनि आधुनिक र प्रविधि मैत्री बनाउन तीनै तहको सरकारले व्यवस्था गरेको किसानको गुनासो छ। जनार्जन खत्री, CIN रेडियो एकता, सर्लाही।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सरकारका 100 कार्यसूचीमा 65 दिनमा 70% काम, संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण प्रभावित, प्रतिनिधि सभा बैठकमा भएका अवांछित गतिविधि बारेमा छलफल गर्न समिति गठन।
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, पूर्वाधार निर्माणलाई गति दिन सनसेट कानून ल्याइँदै नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टार लिंकले फेरि देखायो चासो।
0: गर्मी बढ़दै जाँदा पशुधन प्रभावित, सर्लाहीमा माछा किसान बिजुलीमा सहुलियत नपाउँदा पलायन हुँदै, कर्मचारीको तलब बढ़दा सरकारी ढुकुटीमा 60 अर्ब व्यवहार।
1: इरानद्वारा मध्यस्थकर्ताको माध्यमबाट अमेरिकासँग भइरहेको वार्ता स्थगित भएको घोषणा। लेबनानमा इजरायली आक्रमणको निन्दा, 4 दशक पछि पश्चिम बंगाल सरकारमा नेपाली भाषीको प्रतिनिधित्व।
0: र अब T20 विश्वकपका लागि ग्लोबल छनौट हुने, बागमती कप T20मा चितवनमाथि ललितपुरको जीत, नेपालका दिपेन्द्र, सन्दीप र कुशलले श्रीलंकाको लंका प्रिमियर खेल्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री बालेन्द्र शाह पछिल्लो पटकको संसदको अभिव्यक्ति विवादमा परेपछि तनावमा हुनुहुन्छ भने अरू विभिन्न क्षेत्रमा पनि सरकारलाई प्रहार गर्न खोजिएको भनेर सरकारमै रहेका दलका नेताहरूले सांसदहरूले बताउन थालेका छन्। यहाँ लेखिएको छ भित्तामा प्रमभित्र लेखिएको छ भने ढोका खुल्दैछ, त्यो ढोकाबाट दुईजना कर्मचारी जस्ता देखिने व्यक्ति भित्र प्रवेश गर्न खोज्दैछन्। एकजनाको हातमा ठूलो फाइल पनि देखिन्छ। अघिल्तिर हिँड्दै गरेका व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, यता टाल्यो उता भुवाङ, उता टाल्यो यता भुवाङ।
16: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
17: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिम्पोङ गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अदावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सिर्जना हुन सक्ने साथी कार्यालयले कर दाखिला गर्ने, संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदान फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकाले आर्थिक वर्ष 2082-83 कालिम्पोङ गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मार्फतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मेटी 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइ सक्नुहुन यो सूचना प्रसारण गरिएको छ।
18: समयावधिभित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ।
19: कालिन्चुक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलोखा।
20: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भुवनेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगात्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सामुदायिक कुकुरहरूको वंड्याकरण तथा रेबीज रोग विरूद्धको खोप कार्यक्रम संचालन सम्बन्धी कालिन्चो गाउँपालिकाको अत्यन्त जरूरी सूचना। कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेटी 2083 साल जेठ 16-17 र 18 गति कालिन्चोक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वंद्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम संचालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वंद्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वंद्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वंद्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वंद्याकरण हुने दिन बिहान 8 बजेभित्र वंद्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
0: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075359 9742464040।
1: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दुलखा अनुरोध गरिन्छ।
0: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103 थुप्रो 4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। संविधान संशोधनका लागि 44,000 बढ़ी सुझाव प्राप्त। प्रधान न्यायाधीशले दिए अदालत र न्यायाधीशलाई 21 बुधे निर्देशन। बागमतीका सांसद असन्तुष्ट, खेप र छापको माग। अबको एक साता गर्मी बढ़ने। कैद सजाय भुक्तान गर्न बाँकी छँदै फरार रहेका सिन्धुपाल्चोकका एक पुरूष पक्राउ। नकली सांसद बनेर प्रहरीलाई नै प्रभावमा पार्न खोज्ने सिन्धुलीका युवक नियन्त्रणमा। र नेपाली स्पिनर सन्दीप लामिछाने श्रीलंकाको फ्रेन्चाइज लीगमा अनुबन्धित।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844-00-2090 र गणेश बुढाथोकी 9869-00-1916। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
0: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनको विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले हिजेट 8 गते सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यकता सुधार तथा संशोधनको विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। सोही सूचना अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिए। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति, संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्ने लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिए। उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ।

0: प्रधान न्यायाधीश डाक्टर मनोज शर्माले न्यायपालिका नागरिकहरूको आस्थाको धरोहर भएको भन्दै विकृति विसंगतिप्रति शून्य सहनशीलता नीति अपनाउन मातहत अदालत र न्यायाधीशका लागि निर्देशन जारी गरेका छन्। शर्माले न्यायालयको गरिमा बचाउन नागरिकप्रतिको समर्पण भाव तथा जिम्मेवारी बोध हुनुपर्ने निर्देशनमा उल्लेख गरेका छन्। न्यायपालिका सार्वजनिक जवाफदेहितामा रहेको राज्यको महत्वपूर्ण अंग भएको बताउँदै पद अनुकूल सुहाउँदो व्यवहार गर्न मातहतका न्यायाधीशलाई प्रधान न्यायाधीश शर्माले 21 बुधे निर्देशन समेत दिएका छन्। न्यायपालिका स्वयंले तयार गरेको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना र गत वर्ष भाद्र 23-24 गतेको घटना पश्चात तयार गरिएको संकट व्यवस्थापन कार्ययोजना मार्फत निर्धारित गरिएका क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता पनि उनले औल्याएका छन्। न्यायपालिकाप्रति जनताको आस्था एवं विश्वास कायम गरिरहनु पर्ने अवस्था शर्माले निर्देशनमा दर्शाएका छन्। भाद्र 23-24 गते भएको घटनाबाट सूचना प्रविधिको सर्भर लगायतमा उपकरणमा ठूलो क्षति भएको बताउँदै अदालतको मुद्दा व्यवस्थापन सम्बन्धी सफ्टवेयर सञ्चालनमा अवरोधका कारण कार्य सम्पादनमा केही कमी आएको शर्माको भनाइ छ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा बोलेको अभिव्यक्तिलाई लिएर बागमती प्रदेश सभामा चर्को विरोध भएको छ। बागमती प्रदेश सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति खेद प्रस्तावको माग उठाएका छन्। सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाधीनतामाथि खलल पुगेको विश्व सामू नेपालको शिर झुकेको भन्दै संसदबाट देश र जनतासँग क्षमा याचना गर्न अनुरोध गरेका छन्। नेकपा एमाले संसदीय दलका नेता पूर्व मन्त्री जगन्नाथ थपलियाले विशेष समयमा बोल्दै भारतले पनि स्वीकारेको नेपालको जमीन र कहिल्यै कसैले नबोलेको विषयमा बोलेर प्रधानमन्त्रीले इतिहासमा कालो धब्बा पोतेको बताए। बागमती प्रदेश सभाबाट प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट गर्नुपर्ने थपलियाले माग राखेका छन्। प्रधानमन्त्री शाहको भूमिकाप्रति आशंका पैदा भएको नेता थपलियाको भनाई छ। नेकपाको सांसद सरल सहयात्री पौडेलले काठमाण्डौ महानगरको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेकोमा अप्रत्यक्ष रूपमा भारतसँग माफी मागेर आत्मसमर्पण गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन्। राप्रपा संसदीय दलका नेता तथा पूर्व मन्त्री उद्धव थापाले आजसम्म कसैले प्रमाणित गर्न नसकेको विषयमा प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको अभिव्यक्तिलाई लिएर सांसद एवं पूर्व मन्त्री पुकार महर्जनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
1: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
1: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको, गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपसिलको मिति स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य प्रतिनिधि वडा समिति पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरीकोट। र्याली शुरू हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरीकोट। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।
4: सांसदहरूले रोस्टरमै चढेर सभामुखलाई अवरोध गर्न खोजेपछि प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरू बीचको दूरी बढाएको छ। सांसदहरू सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि सचिवालयले सभामुखको आसन र फ्लोर बीचको दूरी बढाएको हो। फ्लोरको अघिल्लो लहरका दुई रो हटाइएको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एक राम गिरीले जानकारी दिए। अस्ति प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विपक्षीले प्रश्न उठाएपछि संसद बैठकमै घमसाघम्सी भएको थियो। सभामुख डीपी आर्यले पारितको प्रक्रियामा अघि बढ़िसकेको हुनाले विपक्षीले माग गरे जस्तो संसदीय समितिमा पठाउन नसकिने अडान लिएपछि विपक्षी दलहरूले थप छलफल हुनुपर्ने माग गर्दै बेल घेराउ र नाराबाजी गरेका थिए। यो क्रममा भएको घमसाघम्सी र असहज वातावरणका कारण मर्यादा पालकको घेरामा बसेर सभामुखले सदन चलाएका थिए। यसरी सभामुख डोलप्रसाद आर्यले संसदमा देखिएका समस्या समाधानमा विपक्षी दलको साथ नपाएको गुनासो गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालिनको अभिव्यक्तिलाई लिएर सोमबार विपक्षी दलले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि सभामुख आर्यले
0: आफ्नो आसनबाटै यस्तो गुनासो गरेका छन्।
4: अबको एक साता गर्मी बढ्ने भएको छ। मौसम विभागका अनुसार अबको केही दिन पानी पर्न कम हुने भएकाले गर्मी बढ्नेछ। मौसमविद उज्जवल उपाध्यायका अनुसार मनसुन भित्रिन पनि अझै केही दिन लाग्ने र पश्चिमी वायुको प्रभाव पनि कमजोर देखिएकाले आगामी एक साता गर्मी बढ्दै जानेछ। गर्मीको बढी प्रभाव तराई मधेसका जिल्लाहरूमा देखिनेछ। मनसुनी बादल सोमबार दिउँसो भारतको पश्चिमी घाट केरला पुगे पनि बादलको घनत्व र गति दुवै कमजोर देखिएकाले यो प्रणाली नेपालसम्म आइपुग्न केही दिन लाग्ने अनुमान गर्दै मौसमविद उपाध्यायले शुरूआती मौसम अति नै कमजोर हुने सम्भावना रहेको बताए। अघिल्ला दिनहरूमा विभिन्न प्रणालीले मौसममा बदली भएपछि तीन दिन मुलुकका विभिन्न स्थानमा वर्षा भएको थियो। वर्षाका कारण केही दिनसम्म शीतल महसुस गरेकाहरूले अब फेरि गर्मीको सामना गर्नुपर्ने भएको छ। विशेष अदालतबाट मुद्दा फैसला भएका सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी छँदै फरार रहेका
0: सिन्धुपाल्चोकका एक पुरूष पक्राउ परेका छन्। पक्राउ परेमा सिन्धुपाल्चोको हेलम गाउँपालिका
4: 55 वर्षीय सानु
0: तमाङ रहेका छन्। मानव बेचबिखन तथा उसार पसार कसुरमा 10 वर्ष कैद सजाय तथा 80,000 जरिवाना भुक्तान गर्न बाँकी छँदै फरार रहेका तमाङ हुन्। इलाका प्रहरी कार्यालय हेलम पाल्चोकबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। तमाङलाई जरिवाना भुक्तानका लागि जिल्ला जेसी शाहले जानकारी। नक्कली सांसद बनेर विभिन्न व्यक्तिहरूलाई दबाव र प्रभावमा पार्न खोजेको पक्राउ परेका छन्। सिन्धुलीको कमलामाई नगरपालिका सातमा सिटार बस्ने 36 वर्षे लोक बहादुर तमाङ
4: तमाङले आफू सिन्धुली क्षेत्र नम्बर एकको प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्की भएको भन्दै ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिहरूलाई फोन मार्फत दबाव र काम कारवाहीमा अनुचित प्रभाव पारेको आरोप छ। यही जेठ 14 गते पक्राउ परेका तमाङलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट 7 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इन्सपेक्टर कार्कीले बताएका छन्। सभामुख डीपी आर्यालले प्रतिनिधि सभाको बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि कारवाहीको तयारी गरेका छन्। उनले प्रतिपक्षी सांसदमाथि नियम 33 चारको व्यवस्था अनुसार कारवाही गर्ने बताएका हुन्। सो नियमावली अनुसार सांसदहरू 15 दिनसम्म निलम्बनमा पर्न सक्ने व्यवस्था छ। प्रस्तुत छ एक रिपोर्ट।
5: आइतबार प्रतिनिधि सभा नियमावली पारित गर्दा विपक्षी दलका सांसदहरूले बेल घेर्नेदेखि सभामुखको माई खोज्न प्रयास गरेका थिए। सत्तापक्षीय र प्रतिपक्षीय दलका सांसद बीच हात हालहालको परिस्थिति सिर्जना भएको थियो। विपक्षीको चर्को नाराबाजी र अमर्यादित गतिविधिका बीच सभामुखले बहुमतको आधारमा नियमावली पारित भएको घोषणा गरे। सो घटनाबारे छानबिन गर्नका लागि सभामुखले समिति गठन गरेको जानकारी गराएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आइतबारको घटनाबारे छानबिन गर्नका लागि प्रतिनिधि सभा सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरेको जानकारी गराए। सभामुख अर्यालका अनुसार प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिमा संघीय संसद सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्। समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन 7 दिनको समय दिइएको छ। अब प्रतिवेदन पेश भएपछि कारवाही हुन सक्ने उनको भनाइ छ। सभामुख अर्यालले सदनमा अमर्यादित व्यवहार गर्नेमाथि प्रतिवेदन प्रतिनिधि सभा नियमावलीको नियम 33 उपनियम 4 अनुसार कारवाही हुने बताए। सभामुखले सांसदमाथि कारवाहीको डण्डा चलाउन खोजेको नियमावलीमा भनिएको कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेको बैठक कक्षमा भौतिक हानि नोक्सानी पुर्याएको कुरा सभामुखलाई बैठक सम्पन्न भएपछि थाहा भए पनि सभामुखले त्यस्तो सदस्यलाई बढ़ीमा 15 दिनसम्मको लागि निलम्बन गरी क्षति भएको भौतिक सामग्रीको क्षतिपूर्ति निजबाट भराउने आदेश दिन सक्ने व्यवस्था छ। सो नियमावली अनुसार सभामुखले कारवाहीको आदेश दिनुभन्दा अगाडि सम्बन्धित सदस्यलाई आफ्नो सफाई पेश गर्ने उचित मौका दिनुपर्ने उल्लेख छ। सांसदहरूले अमर्यादित गतिविधि गरेपछि सभामुख सोही नियमावलीमा टेकेर कारवाही प्रक्रियामा अघि बढेका हुन्। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
6: कटुवाल नियुक्त भएकी हुन्। कटुवाललाई तोकिएको समय भित्रै
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
8: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
9: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँ लिएर आएको बच्चाहरूले पनि खाएनन्। झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
10: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
9: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
10: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
8: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
11: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
11: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 02।

0: होइनै पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्ट जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।

0: तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ।
1: यदि थाहा भने आजै सम्पर्क गर्नुहोस्।
0: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
1: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
1: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
1: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
1: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
0: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
1: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 49.1 FM 802 र 49.1 FM 844।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
4: भीमेश्वर मन्दिरमा दर्शन गर्न आउनुहुने भक्त सनहरूमा हार्दिक अनुरोध।
5: मेरो
6: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउनु हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्बोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरुने।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: सामुदायिक कुकुरहरूको बन्द्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी कालिन्चोक गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
3: कालिन्चोक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16-17 र 18 गति कालिन्चोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
2: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई बन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले बन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै बन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र बन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
3: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840075390 9742646740।
2: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
4: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकेको नि।
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा। यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-01-60-814।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

मातृभूमिलाई दाजै किन पार्यो रणभूमिमा।

केतो पाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेष

0: निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पहिने बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि दिदी, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
3: पाण्डहरू गइहालौ न।
4: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
5: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99।

नया नेपाल को नया आवाज आवाज विहीनहरुको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
4: ए हो रे, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा।
6: यहाँ फ्रिज, डी फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुते निवासी हाम्रा पूजनीय पिता मलराम बुढाथुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
1: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
2: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
3: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
4: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
4: आफ्नै कम्पाउन्ड भएको,
3: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
3: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864110011, 9864110011।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सामुदायिक कुकुरहरूको वन्ध्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम संचालन सम्बन्धी कालिन्चो गाउँपालिकाको अत्यन्त जरूरी सूचना।
1: कालिन्चुक गाउँपालिकाभित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरण गर्नका लागि मेती 2083 साल जेठ 16, 17 र 18 गति कालिन्चुक गाउँपालिका ओडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम संचालन गरिने भएको हुँदा सम्पूर्णमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: यो कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घरपालुवा कुकुरहरूलाई समेत वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई यस्तो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ।
1: यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत अनुरोध छ। सम्पर्कका लागि मोबाइल नम्बर 9840।
0: रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्ध्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरलाई भोको राख्नका साथै वन्ध्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्ध्याकरण स्थानमा ल्याइदिनु

0: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिन्चोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपसिलको मिति स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य प्रतिनिधि वडा समिति पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरीकोट। र्याली शुरू हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरीकोट। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्तजनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउनु हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले, बोका, अण्डा, काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: അപ്പേ വൈനയെ പാടെ ഷോട്ടി വാസ്കു ടി വി പോക്കരെ ഇടിയോ നിക്കേ ഒത്താർമ സൗത്ത
1: Got hey buddy Lele, Quasco TV Bognoni Bitti. Afne TV Bibio, Honey Bonona Jana Lagi Kuni. Bonone Puka, Ulata, Wina.
0: No, Tetti Kurama Ponent in Tagorno Porsota. सदर मुकाम चोरी कोट बात चोरी घ्यांग जाने बाटो में रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स में लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टीवी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा यहाँ फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: ए दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
5: देख्नु भएन औषधि हालेको
4: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
4: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
5: हजुर
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
5: ए विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
4: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
5: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
4: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
5: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे स्टोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.2
2: बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे स्टोको समेत व्यवस्था हुने।
0: र लामो

0: ग्यांग दोरा खा शून्य चार चार एक एस आठ सौ दुई रून्य चार चार एक एस आठ सौ चौवालीस
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के के नम्बरमा आएछ दे त नानी
2: हेलो भन्नुहोस् त

0: हेलो हजुर
1: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सिमेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउण्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फर्स्टको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
5: Some keep it sunny, seems like a fantasy, but it may require some

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटेको धूपबाट प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल, ससाना घण्टी, चुनरी, सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समयमा सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले

0: सर्कल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
1: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म सो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
0: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
1: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
0: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
2: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
2: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844

0: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बो।
4: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
0: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बो।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।

0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमी को कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जुहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपस्विनको मिति स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य प्रतिनिधि वडा समिति पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरीकोट। र्याली शुरू हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरीकोट। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ

0: यति दोलखा
1: रविदाईको मान्छेलाई नचिनि खन्ती दिनी नि
2: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
3: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
4: हो र
3: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले

0: कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
1: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
2: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू
0: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
2: आफ्नै कम्पाउन्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
0: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
1: सस्तोमा होइन राम्रो सिकाउँछौ।
0: प्रोपाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट 20,000 दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।
3: त्यहाँ कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको सरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
1: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
0: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-020।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: हार्दिक श्रद्धाञ्जली। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढा थुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा।

0: भएन बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहे तिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो
1: के हुनु नि भित्ति मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
0: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु

0: छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र,
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेरहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो, गाँठी कुरा आयो है।

खर्चो छैन यार। शहरमे भिड्छ मान्छे अकेला, टेन्सन गर्मी ठेलम ठेला, हर कोही जिन्दगी से धकेला, सानो बातमा ठुलो झमेला।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्स-रे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा फ्री तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी
1: रगत सम्बन्धी मिर्गेरेट जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-4-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याऊ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलोखा।
5: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

को बागमती प्रदेश से प्रमुख छन्। सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम युपेनबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मेट्रो मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्न निर्णय गरेको छ। बैठकले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोडिएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढाउने निर्णय गरेको हो। मन्त्री परिषदले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित सो अध्ययन समितिको कार्यविधि 45 दिनका लागि थप गरिएको छ। भारतको सत्तारूढ भारतीय जनता पार्टी भाजपाको नयाँ दिल्ली स्थित मुख्यालयमा भव्य स्वागत गरिएको छ। उनलाई त्यहाँ पुष्प वृष्टि सहित भव्य स्वागत गरिएको हो। भाजपाका अध्यक्ष नितिन नवीनले सभापति लामिछानेलाई फूलको गुच्छा दिएर स्वागत गरेका थिए। लामिछाने र नवीन बीचको भेटवार्ताको कार्यक्रम रहेको छ। सत्तारूढ भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा निमन्त्रणामा हिजो दिल्ली गएका लामिछाने जेठ 22 गतेसम्म भारतमा रहनेछन्। हिजो लामिछानेलाई नयाँ

0: पितात्मा परेका विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली 21 फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। उनी केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ 20 र 21 गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन्। काठमाडौँको बबर महल स्थित कार्की वेटमा आयोजना हुने सो कार्यशाला जेठ 20 गते बिहान 11 बजे शुरू हुनेछ। पार्टीको संगठित करण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागि एमाले जनाएको छ। कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय निर्वाचन विभागको प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ। केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताएका छन्। पार्टीको विधान नीति सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रासपाले विश्वास लिएको छ। यसअघि भरत मणि देवकोटाले राजीनामा दिएपछि निर्वाचन आयोगको प्रमुख पद रिक्त रहेको थियो। पार्टीको महाधिवेशन नजिकिएपछि रासपाले सो रिक्त स्थानमा केसीलाई मनोनित गरेको हो। सोलुखुम्बुको लिखु पीके गाउँपालिका स्थित जंगल र भीरको बाटोमा हराएका एक विदेशी नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। लिखु पीके घुमेर जिरीका लागि पैदल हिँडेका जर्मनीका 21 वर्षीय नागरिक एलियास एन्ड सुह बाटो भुलेर जंगलमा बेपत्ता भएका थिए। उनी जेठ 17 गते बिहान करिब 9 बजेको समयमा लिखुपीके गाउँपालिका 5 किन्जा क्षेत्रमा पर्ने ठूलो भीर र जंगलको इलाकामा अलपत्र परेका थिए। बाटो भुलेर जंगलमा फँसेपछि ती विदेशी नागरिकले जेठ 18 गते बिहान 7 बजेको समयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा व्हाट्सएप मार्फत आफू हराएको जानकारी गराएका थिए। त्यसपछि खोजी शुरू गरेको प्रहरीको टोली र स्थानीयको सहयोगमा जर्मन नागरिकलाई जेठ 18 गते दिउँसो 2 बजेको लिखुपीके गाउँपालिका 1 स्थित टाङबुच जंगलमा फेला पारिएको हो। सोलुखुम्बु प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईका अनुसार फेला पारिएका विदेशी नागरिकलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा प्रहरी चौकी ल्याएको बताएका छन्। रूसले युक्रेनका धेरैवटा शहरमा भीषण आक्रमण गरेको छ, जसमा परि हालसम्म 5 जनाको मृत्यु र 45 जना घाइते भएको बीबीसीले जनाएको छ। रूसले गरेको हमलामा युक्रेनको डिनिप्रोमा 4 जनाको मृत्यु भएको छ भने 16 जना घाइते भएका छन्। यस्तै युक्रेनको राजधानी किएभमा 1 जनाको मृत्यु भएको छ भने 29 जना घाइते भएका छन्। गत सता रूसले निरन्तर आक्रमण गर्ने चेतावनी दिएको थियो। यो चेतावनी गत महिना युक्रेनको रूसले कब्जामा रहेको एक होस्टलमा ड्रोन आक्रमण गरेपछि दिइएको थियो, जसमा 21 जनाको मृत्यु भएको थियो। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी थामी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: सिंहेश्वर ड्राइभिङ सेन्टर चरीकोट ब्रिज बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
3: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
4: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
5: नेपाल सरकारको अनुमति बिना

0: तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
1: हाम्रा सुविधाहरू
2: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
1: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
2: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
1: सस्तोमा होइन राम्रो सिकाउँछौ।
2: रूप आइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर फरिकोट 20 बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864110011 9864110011।

0: तपाई कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउन नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM 802 र 97.1 FM 844
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं
3: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 MHz

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364।
3: मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

हाम्रो समाचारमा सृजनाको नमस्कार। सशस्त्र प्रहरी बल नेपालमा डीआईजी अञ्जनी कुमार पोखरेल एआईजीमा बढ़ुवा भएका छन्। मन्त्री परिषद बैठकले पोखरेललाई एआईजीमा बढ़ुवा गर्ने निर्णय गरेको हो। बढ़ुवा समितिको बैठकले जेठ 6 गते एआईजीमा बढ़ुवाका लागि सिफारिश गरेको थियो। उनी हाल सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्। सरकारले संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम युपेनबाट ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले वातावरण संरक्षण र ओजन तहको सुरक्षासँग जोड़िएको यो महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको हो। मन्त्री परिषदले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आएको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित सो अध्ययन समितिको कार्यावधि 45 दिनका लागि थप गरिएको छ। भूमि आयोग खारेज गरेको सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ। मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमिहीन र सुकुम्बासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो 20 औं संयन्त्र हो। मन्त्री परिषदको निर्णय अनुसार समितिको अध्यक्षमा बलभद्र बासोला नियुक्त भएका छन्। यसअघि सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरी भूमि सम्बन्धी ऐन 2021 संशोधन गरेर विगतको भूमि आयोग खारेज गरेको थियो। राजपत्रमा प्रकाशित अध्यादेशको खण्ड 76 अतिरिक्त 9 अनुसार ऐनमा दफा 52 उपदफा 8 सिकेर त्यसपछि दफा 52 ग 1 थपिएको छ। सो नयाँ दफामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि सरकारले केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले केन्द्रमा भूमि आयोग र त्यसमा तहत रहने गरी प्रत्येक जिल्लामा समेत राजनीतिक नियुक्ति सहितका जिल्ला आयोगहरू गठन गरेको थियो।

आ बैठक सहज ढंगले सञ्चालनका लागि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका मुख्य सचेतकले विपक्षी दलहरूसँग छलफल गरेका छन्। सो क्रममा विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राखेका हुन्। छलफलमा आफूले प्रधानमन्त्रीले संसदमा आएर विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने र पुरानो भनाईलाई रेकर्डबाट हटाउनुपर्ने माग गरेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। विपक्षी दलको अडानका कारण आज दिउँसोको लागि बोलाइएको प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन। राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमाको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। अर्को बैठक भोलि दिउँसो 12:15 बस्नेछ। विपक्षीले प्रधानमन्त्रीले प्रतिनिधि सभामा सीमाबारे बोलेको विषयलाई लिएर राष्ट्रिय सभामा पनि विरोध गरेका हुन्। विपक्षीको अवरोध कायम रहने भएकाले 1 बजेका लागि बोलाइएको बैठक अझै शुरू हुन सकेको छैन। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेलाई भारतको सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाको नयाँ दिल्ली स्थित मुख्यालयमा भव्य स्वागत गरिएको छ। उनलाई त्यहाँ पुष्पवृष्टिसहित भव्य स्वागत गरिएको हो। भाजपाका अध्यक्ष नितिन रविनले सभापति लामिछानेलाई फूलको गुच्छा दिएर स्वागत गरेका थिए। लामिछाने र नवीन बीच भेटवार्ताको कार्यक्रम रहेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाको निमन्त्रणामा हिजो दिल्ली गएका लामिछाने जेठ 22 गतेसम्म भारतमै रहनेछन्। हिजो लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरूण सिंह र विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले स्वागत गरेका थिए। पूर्व गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिको म्याद 5 दिन थप गरिएको छ। सरकारले छानबिनका लागि समितिलाई दिएको म्याद हिजो सकिएको थियो। समितिले हिजो नै म्याद थपका लागि सरकारलाई पत्र पठाएको थियो। आजबाट लागू हुने गरी 5 दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले बताए। समितिले गत साता नै पूर्व गृहमन्त्री गुरूङको बयान लिएको थियो। उनी विवादमा परेको विषयमा प्रमाण पनि समितिले विभिन्न विषयका प्रमाण पनि समितिले विभिन्न कार्यालयबाट संकलन गरिसकेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली 21 फागुनको प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। हुने केन्द्रीय संगठन विभागको आयोजनामा यही जेठ 20 र 21 गते हुने राष्ट्रिय कार्यशालामा सहभागी हुन लागेका हुन्। काठमाण्डौको बबरमहल स्थित कार्की ब्याङ्केटमा आयोजना हुने सो कार्यशाला जेठ 20 गते बिहान 11 बजेदेखि शुरू हुनेछ। पार्टीको संगठित सुदृढीकरण र गतिशीलताका लागि कार्यशाला आयोजना गर्न लागि एमाले जनाएको छ। कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्जहरू सहभागी हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ। केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष शाहले बताए। पार्टीको विधान नीति सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रासपाले विश्वास लिएको छ। यसअघि भरतमणि देवकोटाले राजीनामा दिएपछि निर्वाचन आयोग प्रमुख पद रिक्त रहेको थियो। पार्टीको महाधिवेशन नजिकेपछि राजपाले सो रिक्त स्थानमा केसीलाई मनोनित गरेको हो। सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित जंगल र भीरको बाटोमा हराएका एक विदेशी नागरिकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। लिखुपिके घुमेर जीविका लागि पैदल हिँडेका जर्मनीका 21 वर्षीय नागरिक एलियास बेन्डसुहा बाटो भुलेर जंगलमा बेपत्ता भएका थिए। उनी जेठ 17 गते बिहान करिब 9 बजेको समयमा लिखुपिके गाउँपालिका 5 किन्जा क्षेत्रमा पर्ने ठूलो भीर र जंगलको इलाकामा अलपत्र परेका थिए। बाटो भुलेर जंगलमा फँसेपछि ती विदेशी नागरिकले जेठ 18 गते बिहान 7 बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा व्हाट्सएप मार्फत आफू हराएको जानकारी गराएका थिए।
त्यसपछि खोजी शुरू गरे।

0: प्रहरीको टोलीलाई स्थानीयको सहयोगमा जर्मन नागरिकलाई जेठ 18 गते दिउँसो 2 बजे लिखुपिके गाउँपालिका स्थित टाङबुजे जंगलमा फेला पारिएको हो। सोलुखुम्बु प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राईका अनुसार फेला पारिएका विदेशी नागरिकलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा प्रहरी चौकी ल्याइएको बताएका छन्। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपस्विनको मिति स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य प्रतिनिधि वडा समिति पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरीकोट। र्याली शुरू हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरीकोट। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।

0: रूपमा सदावना निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बमोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति, भीमेश्वर नगरपालिका 2, दोलखा।

0: बच्चा कत्त खाल्लो दूध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
1: हैन है बुढा डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको
2: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार
6: संकलन केन्द्रहरू बोझ साखिने सुस्ता सिमती जपे धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
8: लो किन नि के भयो सन्चो भएन
7: होइन यतिकै जानै मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
8: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति कामले पाल्नु भयो
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड
0: चिया कस्तो खल्लो दूध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
1: होइन है बुढा डीडीसीको लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको
2: बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दूध ल्याउन सक्दैनौ
3: हेर हेर यो बुढीको गनगन मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र
2: तिमी कुन जमानामा छौ दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न
3: ल ल म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु
0: आहा कति मिठो दूध अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा
4: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
5: बिक्री केन्द्रहरू चरीकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार
6: संकलन केन्द्रहरू बोझ साखिने सुस्ता सिमती जपे धीरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा सम्पर्क 049-421-020
11: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: तपाईँ नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोप राइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: भीमेश्वर ड्राइभिङ सेन्टर, सरीकोट ब्रिज बजार, दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना। के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
9: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
10: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
9: हाम्रा सुविधाहरू
11: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
9: आफ्नै कम्पाउन्ड भएको, समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
11: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
9: सस्तोमा होइन राम्रो सिकाउँछौ।
11: रूप आइटर, रूपक मास्के, विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर, फरिकोट बिच बजार, दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844304879, 9844304879 र 9864100011, 9864100011।
12: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।

निन्द्रा सम्झना बलिन्द्रल भन्दैन जाजा भन्दानी मर भने मर्थे जे पनि गर्थे कम होइन यो छोरो खानदानी भन्दै थियो नानी म तिमी सम्पानी एकैछिन हामीलाई खोलाइदेऊ मनमुटु खाइसक्यो डढेलो लाइसक्यो ओइले त दमकल बोलाइदेऊ

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812444
3: के भयो के को हल्ला खल्ला हो
4: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
5: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
6: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: भीमेश्वर मंदिर में दर्शन करना आउनु हुने भक्त सनहरुमा हार्दिक अनुरोध।
1: मेरो
2: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्वविख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीम नारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मन्दिरमा फलामको ससाना त्रिशूल ससाना घण्टी चुनरी सौभाग्य चढाउन निषेध गरिएको छ।
0: रुद्र अवतारको समयमा सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सडाउन हुन र अन्य समयमा सडाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बन्मोजिमको त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म त्यो समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छकाल मध्याह पूजा दिनको ठिक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीसी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: कता जान लागि बिहे तिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाको हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डवहरूजी के कुराकानी गर्न लागेको हो
1: के हुनु नि दिदी मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
0: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डवहरू गइहालौ न
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। विपक्षी दलहरूको विरोधका कारण दुवै सदन संघीय संसदको दुवै सदन अवरूद्ध भएको छ। विपक्षी सांसदको लगातारको विरोधपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। बैठक शुरू हुनसाथ विपक्षी सांसदहरूले विरोध गरेका थिए। प्रतिनिधि सभामा सभामुख डीपी अर्यालले नियमित कार्यसूचीमा प्रवेश गरेपछि विपक्षी सांसदहरू नाराबाजी गर्दै बेल घेराउ गर्न पुगेका थिए। सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त सन्देश सुनाइरहेका बेला नाराबाजी शुरू भएपछि सदनको माइक काटिएको थियो। लगतै सभामुख अर्यालले 25 गते सोमबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालिन्द्र शाह बालिनको विवादास्पद अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद चलन नदिने अडान दिएका छन्। यसअघि आजै प्रतिनिधि सभा बैठक सहज ढंगले संचालनका लागि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मुख्य सचेतकले विपक्षी दलहरूसँग छलफल गरेका थिए। तर सो क्रममा विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन पनि अडान कायम राखेका छन्। यसबीच राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री बालिन शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले बैठक स्थगित गरेका हुन्। अर्को बैठक भोलि दिउँसो बस्नेछ। विपक्षीले प्रधानमन्त्रीले प्रतिनिधि सभाको सीमाबारे बोलेको विषयलाई लिएर राष्ट्रिय सभामा पनि विरोध गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले बागमती र मधेस प्रदेशका विभिन्न स्थानमा उजुरी परेपछि अधिवेशन स्थगित गरेको छ। बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह तथा ओडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको रासपाले जनाएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगको आज बसेको बैठकले विवाद उत्पन्न भई उजुरी प्राप्त भएका स्थानमा छानबिनका लागि भन्दै तत्काललाई निर्वाचन स्थगित गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी गरेको पत्र

त्यसलाई आधिकारिक त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी दिएको छ। भूमि आयोग खारेज गरेको सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ। मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमिहीन र सुकुम्बासी समस्या समाधानको नाममा सरकारले गठन गरेको यो 20 संयन्त्र हो। मन्त्री परिषदको निर्णय अनुसार समितिको अध्यक्षमा बलभद्र बास्तुला नियुक्त भएका छन्। यसअघि सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्दै भूमि सम्बन्धी ऐन 2021 संशोधन गरेर गतको भूमि आयोग खारेज गरेको थियो। सो नयाँ दफामा भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि सरकारले केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले केन्द्रमा भूमि आयोग र त्यसमा अथत रहने गरी प्रत्येक जिल्लामा समेत राजनैतिक नियुक्ति सहितका जिल्ला आयोगहरू गठन गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्। भारत भ्रमणमा रहेका सभापति लामी छानेले गृहमन्त्री शाहसँग भेटवार्ता गर्न लागेको उनको सचिवालयले जनाएको छ। भेटमा नेपाल भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनैतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने बताइएको छ। भारत भ्रमणमा पुगेका रासोपा सभापति रवि लामिछानेलाई यसअघि भारतको सत्तारूढ़ भारतीय जनता पार्टी भाजपाको नयाँ दिल्ली स्थित मुख्यालयमा भव्य स्वागत गरिएको थियो। उनलाई त्यहाँ पुष्पवृष्टि सहित भव्य स्वागत गरिएको हो। भाजपाका अध्यक्ष नितिन नवीनले सभापति लामिछानेलाई फूलको गुच्छा दिएर स्वागत गरेका थिए।

सशस्त्र प्रहरी बल नेपालमा डीआईजी अञ्जनी कुमार पोखरेल नेपालका डीआईजी अञ्जनी कुमार पोखरेल आईजीमा पढुवा भएका छन्। मन्त्री परिषद बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवा समितिको बैठकले जेठ 6 गते एआईजीमा बढुवाका लागि सिफारिश गरेको थियो। उनी हाल सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्। सरकारले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम युपिनबाट ओजोन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन र न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कानून सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय पनि गरेको छ। बैठकले वातावरण संरक्षण र ओजोन तहको सुरक्षासँग जोड़िएको महत्वपूर्ण सम्झौतालाई अघि बढ़ाउने निर्णय गरेको हो। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिको म्याद 5 दिन थप गरिएको छ। सरकारले छानबिनको लागि समितिलाई दिएको म्याद हिजो सकिएको थियो। समितिले हिजो नै म्याद थपका लागि सरकारलाई पत्र पठाएको थियो। सोही अनुसार आजबाट लागू हुने गरी 5 दिन म्याद थपिएको समितिका अध्यक्ष अच्युत प्रसाद भण्डारीले बताए। समितिले गत साता नै पूर्व गृहमन्त्री गुरूङको बयान लिएको थियो। उनी विवाद नपरेका बेसीमा प्रमाण पनि समितिले विभिन्न कार्यबाट संकलन गरिसकेको छ। सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित जंगल र भीरको बाटोमा हराएका एक विदेशी नागरिकलाई प्रहरी सकुशल उद्धार गरेको छ। लिखुपिके घुमेर उजुरीका लागि पैदल हिँडेका जर्मनीका 21 वर्षीय नागरिक एलियास बेन्ड सुह बाटो भूलेर जंगलमा बेपत्ता भएका थिए। उनी जेठ 17 गते बिहान करिब 9 बजेको समयमा लिखुपिके गाउँपालिका 5 किन्जा क्षेत्रमा पर्ने ठूलो भीर जंगलको इलाकामा लपत्र परेका थिए। बाटो भूलेर जंगलमा फसेपछि ती विदेशी नागरिकले जेठ 18 गते बिहान जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा व्हाट्सएप मार्फत आफू हराएको जानकारी दिएका थिए। त्यसपछि खोजी शुरू गरेको प्रहरीको टोली र स्थानीयको सहयोगमा जर्मन नागरिकलाई जेठ 18 गते दिउँसो 2 बजेको समयमा लेखुपिके गाउँपालिका 1 स्थित टाङबुचे जंगलमा फेला पारिएको हो। सोलुखुम्बु प्रहरी

0: सूचना अधिकारी एवं प्रहरी निरीक्षक विकास राय के अनुसार फेला पारिएका विदेशी नागरिकलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा प्रहरी चौकी ल्याइएको छ। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपसिलको मिति स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य प्रतिनिधि वडा समिति पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू शुभेच्छुक तथा घण्टी प्रेमी दोलखा वासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरीकोट। र्याली शुरू हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरीकोट। दिनेश बस्नेत सभापति राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।

हिजो अस्ति पारा भेटेको तिम्रो माया मन मैसा लेखेको नगर तोमन नगर तोमन माया लाएको भन्न नभन।

0: छ्या कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आउन।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, धीरकोट साथै कारखाना र फरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: भीमेश्वर ड्राइभिङ सेन्टर चरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
7: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम चरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
8: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू, मोटरसाइकल, कार, स्कुटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
6: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स ड्राइभरहरूसँग सिकेका सिकारु तथा अर्ध सिकारुहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाण पत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
7: हाम्रा सुविधाहरू सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
6: आफ्नै कम्पाउन्ड भएको,
8: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
7: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको।
8: सस्तोमा होइन, राम्रो सिकाउँछौ।
7: रूपाइटर, रूपक, मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर करिकोट बीस बजार दोलखा, भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै। सम्पर्क नम्बर 9844-30-48-79, 9844-30-48-79 र 9864-11-00-11, 9864-11-00-11।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर मंदिर में दर्शन करना आउनुहुने भक्त सनहरुमा हार्दिक अनुरोध
1: विभिन्न धर्मावलम्बीहरूको साझा आस्थाको धरोहर विश्व विख्यात श्री श्री श्री भीमेश्वर भीमसेन भीमनारायण भीम भैरव भगवती महाकाली भगवान बुद्ध किरातेश्वर महादेव महारुद्र भीम राणेश्वर आदि भगवानको एक शिला सहर्ष अवतारको रूपमा पूजिने भीमेश्वरलाई आ आफ्नो विधि अनुसार पूजापाठ गर्दा तपसिलका विषयहरूमा ध्यान दिई आफ्नो मनोकांक्षा पूरा गराउन हुन सम्पूर्ण भक्तजनहरूमा हार्दिक अनुरोध गर्दछौं।

0: गोकुल धूप साल धूप वा बाटे को धूप मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।
1: मंदिर में फलाम को ससाना त्रिशूल ससाना घंटी चुनरी सौभाग्य चढ़ाउन निषेध गरिएको छ।
0: रुद्र अवतार को समय में सेतो तुल र बलिपूजा भएमा रातो सेतो तुल सदाउन हुन र अन्य समय में सदाउन निषेध गरिएको छ।
1: भाकल भएका दर्शनार्थीले मात्र त्रिशूल घण्टी चढ़ाउने परम्परा भएकाले भाकल गर्नुभएका भक्तजनहरूले समितिले तोके बम्मोजिम को त्रिशूल तथा घण्टी समितिमा सम्पर्क गरी चढ़ाउन सकिनेछ।
0: नित्य रुद्री पूजा हुने समय बिहान 9 बजेदेखि 10:30 बजेसम्म समयमा भीमेश्वर महादेव स्वरूपमा विराजमान हुनुहुनेछ।
1: छक्काल मध्याह पूजा दिनको ठीक 12 बजेपछि भीमेश्वर नारायण स्वरूपमा विराजमान हुनुहुनेछ। उक्त समयमा भाले बोका अण्डा काँचो नरिवल वा जटा नरिवलको बलि नदिन हुन अनुरोध गरिन्छ।
0: भीमेश्वरले सबै भक्तजनहरूको कल्याण गरून्।
1: दोलखा भीमेश्वर गुठी व्यवस्थापन समिति भीमेश्वर नगरपालिका 2 दोलखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाँडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
1: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
1: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
0: ए हो र बाबु
1: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
0: हस् हस् बाबु हरे कृष्ण कृष्ण कृष्ण
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
4: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
3: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त। कठै बरिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन? त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
2: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
6: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: प्रसपा सभापति लामी शानीलाई भारतमा उच्च महत्व उच्च स्तरीय भेटवार्ता विपक्षी दलहरूको अवरोधका कारण दुवै सदन अवरूद्ध देश सरकार 135 जल विद्युत आयोजनाको अनुमति खारेज हुँदै जेएनटी आन्दोलनमा गरेका आगजनीबाट बागमती प्रदेश सभाको हल्दो उत्सव भएपछि प्रदेश सभाको बैठक सञ्चालनमा समस्या तोलोकाको भीमेश्वर नगरपालिकाभित्रका 14 सहकारी निष्क्रिय 35 दिनभित्र विवरण पेश गर्न निर्देशन गाजापट्टीमा जारी इजरायली आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा
1: ओम सनातन संस्कृति समाज नेपाल दोलखाको हार्दिक निमन्त्रणा ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा कार्यालय दुलुखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्रको आयोजनामा धार्मिक सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रूपमा परिचित दुलुखामा आगामी मिति 2083 साल जेठ 24 गति चरेकोट साधु बाटोदेखि दुलुखा भीमेश्वर मन्दिरसम्म विशेष प्याली सांस्कृतिक पैदल यात्रा जिल्ला कार्यालय उद्घाटन तथा स्वास्थ्य शिविर पनि हुने भएकाले यो महान अभियानमा जिल्लाभित्र रहनुभयो गुरु माता छाप्री बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ दुलखामा रहनुभएका तथा विभिन्न धार्मिक संघ संस्थामा आबद्ध सम्पूर्ण महानुभावहरूलाई जिल्लाको पहिचान आफ्नो मौलिक भाषा धर्म संस्कृति र वेशभूषा मार्फत हाम्रो गौरवलाई विश्व सामु चिनाउने यस पवित्र कार्यमा सहभागी भइदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ
2: साथै जिल्लाको धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्धन गर्न र हाम्रा मौलिक रैथानी परम्पराहरूको जगिर्ना गर्ने उद्देश्यले शुरू गर्न लागि कार्यक्रममा बहुचर्चित व्यक्तित्व सनातन संस्कृति समाज नेपालका केन्द्रीय अध्यक्ष गुरु रोज मोक्तान बहुचर्चित विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समिति अध्यक्ष श्री सागर थापा धार्मिक गुरू एवं नेपाल तान्त्रिक यात्री संघ अध्यक्ष प्रकाश भुजेल बहुचर्चित धार्मिक गुरू सीमान्त केसी दुलखा जिल्लाका माननीय सांसद जगदीश खरेल तथा अन्य धार्मिक बहुचर्चित गुरूवर्गहरूको उपस्थिति रहने जानकारी गराउँदछौ
1: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दुलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दुलखा
2: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष गुरू पुरूषोत्तम केसी 9864000044 कृष्ण थपलिया सचिव 9761581948
1: आयोजक ओम सनातन संस्कृति समाज नेपाल जिल्ला शाखा दुलखा तथा सेतीदेवी झारफुक परामर्श केन्द्र दुलखा

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने हाईप्रोफाइल भेटमा व्यस्त छन्। सभापति लामिछानेले आज भारतका विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका हुन्। उच्च स्तरीय सो भेटमा नेपाल भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको बताइएको छ। भेटपछि भारतीय विदेश मन्त्री जयशंकरले रासपा सभापति रवि लामिछानेसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन्। वार्ता विकास र दुई देशबीचको जनता जनता बीचको सम्बन्धमा केन्द्रित रहेको उनको भनाइ छ। विदेश मन्त्री जयशंकरसँगको भेटमा दुई देशका राजनैतिक दलहरू बीचको सम्बन्ध र क्षेत्रीय हितका विषयमा समेत कुराकानी भएको बताइएको छ। पाँच दिने भारत भ्रमणको क्रममा दिल्लीमा रहेका लामिछानेले आज बिहान बीजेपीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरेका थिए। राष्ट्रपति सभापति लामिछानेको भारत भ्रमणलाई भारतीय पक्षले अन्य नेपाली नेताको तुलनामा बढ़ी महत्व दिएको छ। यसअघि पनि भारतीय जनता पार्टीको निमन्त्रणामा अन्य दलका अध्यक्षहरू भ्रमणमा जाने गरेका थिए, तर सभापति लामिछाने जतिको महत्व अन्य नेपाली नेतालाई भारतले नदिएको जानकारहरूले बताएका छन्। विपक्षी दलहरूको विरोधका कारण संघीय संसदका दुवै सदन अवरूद्ध भएको छ। विपक्षी सांसदको लगातारको विरोधपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। बैठक शुरू हुनसाथ विपक्षी सांसदहरूले विरोध गरेका थिए। प्रतिनिधि सभाका सभामुख डेपी अर्याली नियमित कार्यसूचीमा प्रवेश गरेपछि विपक्षी सांसदहरू नाराबाजी गर्दै बेल घेराउ गर्न पुगेका थिए। नगती सभामुख अर्यालले 25 गते सोमबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनको विवादास्पद अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने अडान लिएका छन्। विपक्षीले प्रधानमन्त्रीले प्रतिनिधि सभाको सीमाबारे बोलेको विषयलाई लिएर राष्ट्रिय सभामा पनि अवरोध गरेका छन्। विपक्षी सांसदको विरोधपछि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ। विपक्षीले प्रधानमन्त्री बालन शाहको अभिव्यक्तिको विरोधमा उठेर अवरोध गरेपछि अध्यक्ष नारायण प्रसाद दाहालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन्। दोलखाको विमेश्वर नगरपालिकाले पालिकाभित्रका निष्क्रिय सहकारी संस्थाहरूलाई 35 दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको छ। विमेश्वर नगरपालिकाले विभिन्न 14 सहकारीको विवरण उल्लेख गर्दै 35 दिनभित्र कार्यालयको सहकारी शाखामा विवरण पेश गर्न निर्देशन दिएको हो। लेखा परीक्षण र साधन सभा सम्पन्न गरी तोकिएको समयमा विवरण पेश गर्न पटक पटक सार्वजनिक सूचना र पत्राचार गरिए पनि सम्पर्कमा नआएको भन्दै नगरपालिकाले 35 दिने सूचना जारी गरेको छ। सहकारी ऐन 2074 दफा 74 अनुसार सहकारी संस्थाहरूले आर्थिक वर्ष समाप्त भएको मितिले 6 महिनाभित्र संस्थाको निरीक्षण सम्बन्धी एकीकृत वार्षिक प्रतिवेदन बुझाउनु पर्ने र पौष मसान्तभित्र संस्थाको वार्षिक साधन सभा सम्पन्न गरी सोको प्रतिवेदन नियामक निकायमा पेश गर्नु पनि व्यवस्था छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्वारा जारी सूचनामा लामो समयदेखि विवरण पेश नगरेका सहकारी संस्थालाई नगरपालिकाको स्वीकृति बिना सदस्यहरूसँग कारोबार नगर्न नगराउन तथा कुनै व्यक्तिले त्यही सहकारी संस्थाको सदस्य भई कारोबार गरेको र लिनुपर्ने हिसाब भएमा सम्बन्धित सहकारीसँग गरेको कारोबारको प्रमाण सहित 35 दिनभित्र सहकारीमा निवेदन दिन पनि भनिएको छ। नगरपालिकाले विवरण पेश नगर्ने संस्था र सदस्यको दायित्व फिर्ता गर्न बाँकी रहेको सहकारी संस्था र संचालकलाई नियमानुसार कार्यवाही र दर्ता खारेजीको प्रक्रिया अघि बढ़ाइने चेतावनी समेत दिएको छ। यसैबीच विमेश्वर नगरपालिकाले सहकारीहरूलाई संचालन इजाजत लिन पनि आग्रह गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले सूचना जारी गर्दै नगरपालिका क्षेत्रभित्र रहेका सहकारीहरूलाई तोकिएको म्यादभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सहकारी संस्था संचालन इजाजत लिन आग्रह गरेका हुन्। सहकारी संस्थाको कुल कारोबारको 50% भन्दा बढ़ी बचत तथा ऋणको कारोबार गर्ने वा 25 करोड़ भन्दा बढ़ी वित्तीय कारोबार भएका सबै सहकारीहरूलाई इजाजत लिन भनिएको छ। त्यस्ता सहकारीहरूलाई इजाजत लिने समय आगामी असार मसान्तसम्म रहेकाले

0: तोकिएको समयभित्र सञ्चालन अनुमति लिन आग्रह गरिएको नगरपालिकाले जनाएको छ। तोकिएको म्यादभित्र इजाजत नलिएमा प्राधिकरणबाट हुने कार्यवाहीको जिम्मेवार सम्बन्धित संस्था हुनुपर्ने समेत सूचनामा उल्लेख छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम अधिवेशन हुने बारे सूचना। राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको प्रथम ऐतिहासिक अधिवेशन तपसिलको मिति, स्थान र समयमा भव्य रूपमा सम्पन्न हुन लागेकाले सम्पूर्ण पार्टी सदस्य, प्रतिनिधि, वडा समिति, पालिका समितिको सम्पूर्ण सदस्य तथा पदाधिकारीहरू, शुभेच्छुक तथा घण्टी प्रेमी दोलखावासीहरूलाई सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। कार्यक्रम हुने मिति र स्थान 2083 साल जेठ 23 गते बिहान सिम्पानी हल चरिकोट। र्याली सुरु हुने समय र स्थान बिहान 9:30 बजे पार्टी कार्यालय चरिकोट। दिनेश बस्नेत सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला तदर्थ समिति दोलखा।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि, हो र? होइन होला त्यस्तो त।
1: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईं यतिखेर हाम्रो रेडियो र जेडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सरकारले विद्युत खरिद सम्झौता पीपीए भएका तर निर्माण शुरू नभएका आयोजनाको अनुमति पत्र खारेज गर्ने भएपछि देशभरका 135 आयोजना प्रत्यक्ष प्रभावित हुने भएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 सार्वजनिक गरेको बजेटको बुदा नम्बर 19 विद्युत खरिद सम्झौता पीपीए भएका तर निर्माण शुरू नगरिएका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिका नयाँ पीपीए गर्ने प्रबन्ध गर्ने उल्लेख छ। बजेटको यो व्यवस्थाले पीपीए भएर निर्माण शुरू नभएका 135 जल विद्युत आयोजना प्रत्यक्ष प्रभावित बन्ने करिब निश्चित छ। बजेटको 19 बुन्दामा असार 2067 सालमै पीपीए गरेको 23.5 मेगावाटको बलेफी आयोजना, 2075 पीपीए गरेको 86 मेगावाटको लान्द्रुक मोदी आयोजना लगायतका 4004 मेगावाटका आयोजना प्रभावित हुने भएका छन्। बेटी व्यवस्थापन नगरेका तथा आयोजनामा पैसा जुटाउन नसकेका जल विद्युत आयोजनामा बजेटको व्यवस्थाले असर पुग्ने देखिएको छ। ऊर्जा उद्यमी एवं इपानका सल्लाहकार अरूण सुवेदीले बजेटको 19 बुँदा स्पष्ट नभएको भन्दै एकमुष्ट निर्णय गरी वैदेशिक लगानीको वातावरण समेत बिग्रिने बताएका छन्। जेएनजी आन्दोलनमा गरेको आगजनीबाट बागमती प्रदेशसभाको हल ध्वस्त भएपछि प्रदेशसभाको बैठक सञ्चालन गर्न समस्या भएको छ। जेठ 11 गतेबाट शुरू भएको बागमती प्रदेशसभाको 18 अधिवेशन अव्यवस्थित सभा हलका कारण प्रभावित भएको हो। जेएनजी आन्दोलनपछि हेटौँडा उपमहानगरपालिकाको पछाडिपट्टि बनाइएको सभा हल अव्यवस्थित भएको सांसदहरूले गुनासो गरेका छन्। 110 प्रदेशसभा सदस्य र कर्मचारी सहित करिब 150 मानिस रहने प्रदेशसभाको सभा हलका टेबुलमा माइक समेत नरहेको, एसी नभएको र खाजा तथा पानी खाने ठाउँको समेत अभाव भएको छ। प्रचण्ड गर्मीका बेला एसी नहुँदा सभा हलमा बस्ने वातावरण नभएको सांसदहरूले बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रदेशसभा सदस्य युवराज समरा गाईले सभा हलको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै अव्यवस्थित सभा हल, चरम गर्मी तथा पानी र खाजा खाने ठाउँको समेत अभाव भएको बताएका छन्। बागमती प्रदेश सभाको 18 अधिवेशन जेठ 11 गतेबाट शुरू भएको हो। सोमबार र मंगलबार प्रदेशको आगामी नीति तथा कार्यक्रम उपर छलफल भइरहेको छ। भूमि आयोग खारेज गरेको सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न नयाँ समिति गठन गरेको छ। मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमिहीन र सुकुम्बासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो 20 संयन्त्र हो। मन्त्री परिषदको निर्णय अनुसार समितिको अध्यक्षमा बलभद्र पास्तोला नियुक्त भएका छन्। यसअघि सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्दै भूमि सम्बन्धी ऐन 2021 संशोधन गरेर विगतको भूमि आयोग खारेज गरेको थियो। नयाँ दफामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि सरकारले केन्द्र र जिल्ला तहमा समिति वा कार्यदल गठन गर्न सक्ने व्यवस्था गरिएको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। संसदीय समिति सभापतिमा 33% महिला अनि 12 हुनुपर्ने व्यवस्था गरिएको छ। साथै तोडफोड गर्ने सांसदले नै क्षतिपूर्ति भर्नुपर्ने भएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: प्रतिनिधि सभा नियमावली 2083 सोमबारदेखि कार्यान्वयनमा आएको छ। आइतबार विपक्षी दलहरूको बेल घेराउबीच तनावपूर्ण अवस्थामा पारित नियमावली सोमबारदेखि कार्यान्वयनमा आएको हो। सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अरियालले यही नियमावलीको नियम 33 उपनियम 4 बमोजिम छानबिन समिति बनाएको घोषणा गरेका थिए। नियमावलीले संघीय विशेष कानून सरह मान्यता दिएको छ। नियमावलीले संसदीय अभ्यासलाई थप मर्यादित, प्रविधि मैत्री र समावेशी बनाउन भन्दै केही नयाँ व्यवस्था थपेको छ। नियमावलीको नियम 259 राखिएको व्यवस्थाका कारण सभामुख अरियाल र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग विपक्षी दलहरू नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, सम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रुष्ट छन्। नियम 259 नियमावलीलाई संघीय विशेष कानून सरह मान्यता दिएको छ। यसले संसदको स्वायत्तता र कार्यविधिमा नियमावलीलाई सर्वोच्चता प्रदान गरेको छ। यही प्रावधानमा विपक्षीले विरोध जनाइरहेका छन्। उनीहरूले एन भन्दा नियमावली ठूलो हुन नसक्ने बताइरहेका छन्। यसबाहेक नियमावलीमा विगतको तुलनामा संसदीय अनुशासन, महिला सहभागिता र प्रविधिको प्रयोगबारे केही परिवर्तन गरिएको छ। समावेशी सिद्धान्तलाई नेतृत्व तहमा स्थापित गर्न भन्दै प्रतिनिधि सभा अन्तर्गतका संसदीय समिति सभापतिमा 33% महिला हुनुपर्ने अनिवार्य व्यवस्था नियमावलीमा गरिएको छ। संसद र विषयगत समितिका बैठकमा तोडफोड भएमा तोडफोड गर्ने सांसदले नै क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था पनि नियमावलीमा छ। सदनमा हुने उत्शृंखल व्यवहार र भौतिक क्षति रोक्न भन्दै नियमावलीमा यो व्यवस्था राखिएको हो। संसद बैठक कक्षभित्र मोबाइल फोन अनिवार्य साइलेन्ट राख्नुपर्ने र भिडियो खिच्न वा रेकर्ड गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। नियमावलीमा भर्चुअल बैठकलाई वैधानिकता दिने व्यवस्था पनि गरिएको छ। प्राकृतिक प्रकोप वा महामारी जस्ता असामान्य अवस्था पनि संसदको काम नरोकियोस् भन्ने उद्देश्यले नियम 245 प्रविधिको प्रयोग गरी बैठक बस्न सक्ने व्यवस्था गरिएको छ। कुनै सदस्यलाई 3 वा सोभन्दा बढ़ी कैद हुने फौजदारी मुद्दामा अभियोग पत्र दायर भए पूर्वपक्षका लागि थुनामा रहेको अवस्थामा त्यस्तो सदस्यको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने स्पष्ट व्यवस्था नियमावलीमा गरिएको छ। नियम 247 यस्तो व्यवस्था गरिएको छ। यो नियममा कैद भुक्तान गरिरहेको अवधिभर सदस्य स्वत निलम्बनमा रहने प्रावधान राखिएको छ। पदम कुमारी बुढाथोकी, हाम्रो रेडियो चरीकोट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बागमती र मधेस प्रदेशका विभिन्न स्थानमा उजुरी परेपछि अधिवेशन स्थगित गरेको छ। बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह तथा वडाहरूमा हुन लागेका पार्टीको निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको रासोपाले जनाएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद उत्पन्न भई उजुरी प्राप्त भएका स्थानमा छानबिनका लागि भन्दै तत्काललाई निर्वाचन स्थगित गरेको छ। आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्र अनुसार बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका चौतारा सगाचोकडे नगरपालिका र जिल्लाका अन्य विवादित स्थानीय तह तथा ओडाहरूमा अधिवेशन स्थगित भएको छ। यस्तै मध्य प्रदेशमा सप्तरी र सिराहा जिल्लाका विवादित स्थानीय तह र ओडाहरूमा पनि अधिवेशन स्थगित भएको छ। विवादित स्थानीय तहमा विवाद सुल्झिएपछि मात्र प्रक्रिया अघि बढ़ाइने भन्दै आयोगले त्यो क्षेत्रमा निर्वाचन सम्बन्धी कुनै पनि नयाँ प्रक्रिया अगाडि नबढ़ाउन निर्देशन दिएको छ। राष्ट्रपतिले निर्देशन विपरीत कुनै गतिविधि गरिएमा त्यसले आधिकारिक मान्यता नपाउने चेतावनी समेत दिएको छ। संयुक्त राष्ट्र संघीय मानवाधिकार कार्यालयले गाजापट्टीमा भएको इजरायली कब्जा र आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय मानवीय कानूनको निरन्तर उल्लंघन भएको जनाएको छ। कार्यालयले निरन्तरको द्वन्द्वली बाल बालिकाको बेग्रन्दै गएको मानवीय अवस्थाको बारेमा चेतावनी दिएको छ। लामो समयसम्म चलिरहेको नाकाबन्दीले गाजावासीलाई पर्याप्त आश्रय, औषधि र खाद्यान्न आपूर्ति लगायतका आधारभूत आवश्यकताबाट वञ्चित गरेको जनाइएको छ। संयुक्त राष्ट्र संघीय मानवाधिकार कार्यालयले सैन्य अपरेशनको समयमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको विज्ञप्ति मार्फत चेतावनी दिएको छ। गाजापट्टीमा भएको इजरायली आक्रमणको संयुक्त राष्ट्र संघीय मानव अधिकार कार्यालयले निन्दा गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
7: दुलीखेल अस्पतालद्वारा संचालित दुलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
6: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
8: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
7: अन्य थप जानकारीको लागि
8: सम्पर्क नम्बर 0494-12-020।
6: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावण एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे स्टोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974181802 र 0974181844।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखाको ड्राइभिङ सेवा सम्बन्धी सूचना।
1: के तपाईँ हलुका सवारी साधन चलाउनका लागि ड्राइभिङ सिक्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब भीमेश्वर ड्राइभिङ सेन्टरले दोलखा सदरमुकाम सरीकोटमै यो सुविधा उपलब्ध गराएको छ।
2: यहाँ दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा ग्यारेन्टीका साथ हलुका सवारी साधनहरू मोटरसाइकल कार स्कूटर सिकाउनुका साथै ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था गरिएको छ।
0: नेपाल सरकारको अनुमति बिना तथा लाइसेन्स बिना ड्राइभरहरूसँग सिकेका सिकारू तथा अर्ध सिकारूहरूलाई पनि ट्रायलमा सफल हुनका लागि प्रमाणपत्र तथा स्पेशल कोर्सको व्यवस्था छ।
2: हाम्रा सुविधाहरू
1: सैद्धान्तिक र प्रयोगत्मक दुवै भएको,
0: आफ्नै कम्पाउन्ड भएको,
2: समूहमा आउनेहरूलाई विशेष छुटको व्यवस्था भएको,
1: गाडी भएको तथा लाइसेन्स नभएकाहरूलाई पनि ट्रायलमा सफल हुनका लागि स्पेशल कोर्सको व्यवस्था भएको,
2: सस्तोमा होइन राम्रो सिकाउँछौ।
1: रूप फाइटर रूपक मास्के विस्तृत जानकारीका लागि भीमेश्वर ड्राइभिङ सेन्टर सरीकोट बीच बजार दोलखा भीमेश्वर टेक्निकल इन्स्टिच्युट नजिकै सम्पर्क नम्बर 9844304879 9844304879 र 9864100011 9864100011।
3: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
5: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
6: नेपाल शाखा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
0: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा 200 रुपियाँमा यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391842 र 9844061814।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस, वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना। धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
8: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
8: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
8: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
8: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा।
9: सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
10: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
9: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
10: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
11: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
9: अन्य थप जानकारीको लागि
11: सम्पर्क नम्बर 0494-12-020।
10: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

अहिले तपाई सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब भने यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका एलिना चौहानको स्वरमा सजिएका मिठा मिठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

0: चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा 7 बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासजनक यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाई यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वरकी धनी गायिका एलिना चौहानको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

0: किन आँखा मिसेको मिसे गरेको
1: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
0: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
1: ए त्यसो भए जोगिन के गर्ने त
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस
1: बुझेँ
0: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: एटिन्जेल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वरकी धनी गायिका एलिना चौहानका स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना।

0: एनबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
2: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढेर गएको द्विपक्षीय रूपमा यसबारे असहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसंघको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रूसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000 भन्दा बढ़ी मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रूसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100 भन्दा बढ़ी घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमापार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेशन सेन्टर स्थापना गर्न लागि विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका संचार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसंग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमाविद तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
3: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन परिवर्तन भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपू लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिश सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
3: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाव गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौं।
2: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढ़िराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छ भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसलाई त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो संकेतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो। त्यसबाट मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
2: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राखिदिनुभयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञहरूले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्ट को टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौँ त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले अब प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छ भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद केस छैन पार्लियामेन्ट्री प्र्याक्टिसमा।
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
2: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन विपक्ष सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउन दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियामा अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
2: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ हामीले।
0: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौं जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्णमाया उपाध्यायको रिपोर्ट।
5: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलपानी गाउँकी लक्ष्मी कन्या धिताल।
6: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गरेर।
5: जुम्लाको हिया खोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
6: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुइसै त उता गइजा भन्ने त्यस्तोहरू चलन हुन्थ्यो। कोठामा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। बारी पढ्यो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिराएको छैन मलाई।
5: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
7: घरमा बस्नुहुन्न भन्ने फेरि आँगनै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौ सँगै खान्छौ त्यो साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
5: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेवती रावल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालिएको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्र संघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोड़िएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
1: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढ़ीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ़ने गर्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: चिया कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
10: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
11: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
10: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
11: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
9: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
12: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
13: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भीरकोट साथै कारखाना र परका क्षेत्रहरू।
12: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 41 20।

0: पहिने बाँडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो ताजाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य गर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील।